0: شدید دلچسپی کے حامل ہیں۔ امریکی صدر ڈونلڈ ٹرمپ نے کہا ہے کہ بھارت ان پر پوری طرح اعتبار کر سکتا ہے۔ انہوں نے یہ بھی کہا کہ وہ وزیراعظم مودی کے بڑے پرستار ہیں۔ اور آئی پی ایل کرکٹ میں کولکاتہ کے ایڈن گارڈنز میں دہلی کیپٹلز نے کولکاتہ نائٹ رائڈرز کو 40 رن سے ہرایا۔ اسی کے ساتھ یہ خبرنامہ ختم ہوتا ہے۔
1: यह आकाशवाणी दिल्ली का इंद्रप्रस्थ चैनल है। मीडियम वेव 366.3 मीटर अर्थात 810 किलोहर्ट्ज़, टीआरएम 810 किलोहर्ट्ज़ पर। स्वर गंगा कार्यक्रम के अंतर्गत आइए सुनते हैं हिंदुस्तानी शास्त्रीय संगीत में शुभम कुमार से राग नट भैरव। संगत कलाकार है मुस्तफा हुसैन तबले पर, गुलाम मोहम्मद सारंगी पर।